सलिलं सुधा मधुरितं पवनोऽपि गन्धवाही चरितं विकल्पाकलितं धर्मोदयावागहि यत्प्राङ्गणे वन्दे स्वदेशं भारतं वन्दे स्वदेशं भारतम्।

0: بازی، کیمیکلز، آٹومیٹو پرزے اور مینوفیکچرنگ کے دیگر شعبے شامل ہیں۔ آج ہل بغاوت کے شجاعت مندوں سدھو کانہو، چاند بھیرو اور پھولو جھانوں کو خراج عقیدت پیش کرنے کے لیے ہل دیوس کے موقع پر جھارکھنڈ کی راجدھانی رانچی سمیت پوری ریاست میں خصوصی پروگرام منعقد کیے گئے۔ اس موقع پر صاحب گنج کے پنچکتیا اور بھوگنادی میں یادگاری مقام پر ہل انقلاب کے شہیدوں کو ہزاروں لوگوں نے خراج عقیدت پیش کیا۔ ایک سوشل میڈیا پوسٹ میں جناب مودی نے کہا کہ ہل دیوس قبائلی برادریوں کے غیر معمولی حوصلے اور غیر متزلزل جذبے کی ایک مضبوط علامت ہے، جنہوں نے مادر وطن کے لیے اپنی جانوں کی قربانی دی۔ سیاحت کی وزارت نے ملک کے سیاحتی مقامات کے ڈیجیٹل وسیلے سے فروغ کو مستحکم کرنے کے لیے نئی دلی میں گوگل انڈیا کے ساتھ ایک مفاہمت نامے پر دستخط کیے۔ اس موقع پر اظہار خیال کرتے ہوئے جناب شیکھاوت نے کہا کہ ڈیجیٹل ٹیکنالوجیز کے ذریعے بھارت کے ثقافتی مقامات کی شان و شوکت کو پوری دنیا کے سامنے متاثر کن انداز میں پیش کیا جا سکتا ہے۔ شراکت داری کے تحت گوگل انڈیا عالمی سفری رجحانات، مسافروں کے رویے اور شواہد پر مبنی سیاحتی ترقی میں فروغ کے لیے ڈیجیٹل طریقہ کار کے ذریعے معلومات فراہم کرے گا۔ جنرل دھیرج سیٹھ نے آج فوجی عملے کے 31ویں سربراہ کی حیثیت سے اپنی ذمہ داری سنبھال لی ہے۔ وہ جنرل اپیندر دویدی کی جگہ اس عہدے پر فائز ہوئے ہیں، جو چار دہائی سے زیادہ ملکی گراں قدر خدمات کے بعد اپنی ذمہ داری سے دستبردار ہوئے ہیں۔ جنرل سیٹھ نیشنل ڈیفنس اکیڈمی پونے کے سابق طالب علم ہیں اور انہیں دسمبر 1986 میں فوجی کور میں شامل کیا گیا تھا۔ جناب روی اگروال کو کانٹریکٹ کی بنیاد پر براہ راست ٹیکسوں سے متعلق مرکزی بورڈ کا ایک مرتبہ پھر چیئرمین مقرر کیا گیا ہے۔ ان کی مدت کار کل سے 31 دسمبر 2026 یا آئندہ احکامات جو بھی پہلے ہوں تک ہوگی۔ تقرریوں سے متعلق کابینہ کی کمیٹی نے ان کی دوبارہ تقرری کو منظوری دی ہے۔ اتراکھنڈ کے مدرسہ تعلیمی نظام میں کل سے ایک بڑی تبدیلی کا نفاذ ہوگا۔ نئے انتظام کے تحت اتراکھنڈ مدرسہ تعلیمی بورڈ کو ختم کر دیا جائے گا۔ نئے فریم ورک کے تحت ریاست کے سبھی اقلیتی تعلیمی اداروں کا انتظام ریاست کے تحت ہوگا۔ ریاستی سرکار نے اتراکھنڈ اقلیتی تعلیمی اداروں کے ایکٹ کے تحت نیا نظام متعارف کیا ہے، جس کے تحت اتراکھنڈ ریاستی تعلیمی اتھارٹی اقلیتی تعلیمی اداروں کو تسلیم کرنے، ان کے کام کاج کی نگرانی کرنے اور تعلیمی معیار کو یقینی بنانے کی ذمہ دار ہوگی۔ یہ نیا نظام مسلم، سکھ، جین، عیسائی، بودھ اور پارسی برادریوں کے تعلیمی اداروں کا احاطہ کرے گا۔ امریکی سپریم کورٹ نے صدر ڈونلڈ ٹرمپ کے اس صدارتی حکم کو کالعدم قرار دے دیا ہے جس کا مقصد پیدائش کی بنیاد پر شہریت کے حق کو ختم کرنا تھا۔ عدالت نے اس بات کی توثیق کی کہ امریکہ میں پیدا ہونے والا تقریباً ہر شخص خود بخود امریکی شہریت حاصل کرتا ہے۔ مقدمے میں عدالت نے کہا کہ پیدائش کی بنیاد پر شہریت کو ختم کرنے کا حکم امریکی آئین کی 14ویں ترمیم کے خلاف ہے۔ اقوام متحدہ میں افغانستان کے مستقل مشن نے پکتیکا، پکتیا اور کنار صوبوں میں پاکستان کی جانب سے ہوائی حملے کیے جانے کی سخت مذمت کی ہے۔ ان حملوں میں عورتوں و بچوں سمیت 36 شہری ہلاک اور 160 زخمی ہوئے ہیں۔ مشن نے پاکستان سے افغانستان کی حدود میں بھی فوجی حملوں کو فوری طور پر روکنے اور بین الاقوامی قانون کی مبینہ خلاف ورزیوں کی پوری ذمہ داری قبول کرنے کے لیے کہا ہے۔ افغان مشن کے مطابق یہ حملے افغانستان کی علاقائی سالمیت کی سنگین خلاف ورزی ہیں۔ جنوب مغربی مانسون کے آئندہ 2 سے 3 روز کے دوران دلی، ہریانہ، چنڈی گڑھ اور پنجاب کی جانب بڑھنے کا امکان ہے۔ بھارتی موسمیات محکمے نے کہا ہے کہ اسی عرصے کے دوران شمالی بحر عرب، گجرات، مدھیہ پردیش، اتر پردیش کے کچھ حصوں اور اتراکھنڈ، ہماچل پردیش، جموں کشمیر اور لداخ، دمن اور دیو اور راجستھان کے کچھ حصوں میں بھی اسی طرح کا موسم رہنے کا امکان ہے۔ آئی ایم ڈی نے جولائی کے دوران ملک کے زیادہ تر حصوں میں معمول سے کم بارش کی بھی پیش گوئی کی ہے۔ فیفا عالمی کپ میں مراکش اور پیراگوئے پری کوارٹر فائنل میں پہنچ گئے ہیں۔ مراکش نے سنسنی خیز طور پر میچ 1-1 سے برابری کے بعد نیدرلینڈز کو 2 کے مقابلے 3 گول سے ہرا دیا۔ امریکہ کے بوسٹن میں پینالٹی شوٹ آؤٹ میں پیراگوئے سے 3 کے مقابلے 4 گول سے ہارنے کے بعد جرمنی حیران کن طور پر ٹورنامنٹ سے باہر ہو گیا ہے۔ کل دیر رات امریکہ کے ہیوسٹن میں جاپان پر 2-1 سے جیت حاصل کر کے برازیل نے بھی پری کوارٹر فائنل کے لیے اپنی جگہ پکی کر لی ہے۔ آج رات امریکہ کے ٹیکساس میں آئیوری کوسٹ کا مقابلہ ناروے سے ہوگا۔ یہ میچ بھارتی وقت کے مطابق 10:30 بجے سے کھیلا جائے گا۔ एक दूसरे मुकाबले में आज देर रात फ्रांस का मुकाबला स्वीडन से होगा। ये मैच भारतीय वक्त के मुताबिक रात 2:30 बजे से खेला जाएगा। और आखिर में खास खास खबरों की सुर्खियां एक बार फिर। वजीर आजम नरेंद्र मोदी ने कारोबार करने और रहन सहन में आसानी को गैर इंजिबाती बनाने के सिलसिले में सेक्रेटरी साहिबान से बातचीत की है। उन्होंने आत्मनिर्भरता को फरोग देने पर भी तबादले ख्याल किया। रोजगार और आजीविका के लिए विकसित भारत गारंटी मिशन ग्रामीण VBG रामजी एक्ट 2025 कल से नाफिज हो जाएगा। सदर जमहूरिया द्रौपदी मुर्मू ने तलबा पर जोर दिया है कि वो कमजोर तबकात की बेहतरी के लिए काम करें और मुल्क की तामीर में ताउन करें। रेलवेज मवासलात और अपनी कारकर्दगी के निजाम को बेहतर बनाने की खातिर 1,100 करोड़ रुपए से ज्यादा मालियत के 3 प्रोजेक्टों का आगाज करेगा। दिल्ली, झारखंड, मेघालय, कर्नाटक और महाराष्ट्र में वोटर फहरिस्तों की खसूसी तफसीली नजरसानी का आगाज हो गया है। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
1: मीडियम वेव 205.76 मीटर यानी 1458 किलोहर्ट्ज़ पर और FM 100.1 मेगाहर्ट्ज़ पर ये आकाशवाणी का भागलपुर केंद्र है। अब प्रस्तुत है कार्यक्रम रेडियो नाटक। श्रोताओं, कार्यक्रम में आज आप सुनेंगे एक पूर्व प्रसारित नाटक। शीर्षक है अकल का ताला। इसके लेखक हैं महेंद्र मयंक और प्रस्तुतकर्ता हैं शंकर कैमूरी।
2: के होटल में खाते खाते घेरा हो गया है। अरे मरता भी नहीं है, दिन भर मटर गस्ती करते रहता है। शर्म कहीं का, शर्म नहीं आती। बूढ़ा बाप दिन रात चाक चलाकर बर्तन बनाता है। यह भी नहीं होता कि मिट्टी सांद है, थोड़ा बहुत आराम मिल जाए। किस्मत फूटी है इसकी। अरे हुनर सीख लेगा तो भविष्य में काम आएगा। काम
3: लो, देखो सुबह हुई नहीं कि बकबकी शुरू हो गई। आराम से सोने भी नहीं देते।
2: हम बकबक करते हैं, कमाए धमाए सारे बस। उल्टे कहता है बकबक करता है।
3: हाँ, इसी बकबकी से बड़का भैया दिल्ली भाग गए, समझे आप?
2: क्या बोला?
3: दिन रात झगड़ा झंझट करते रहते थे, अब मेरे पीछे पड़ गए हैं, चैन से सोने भी नहीं देते। हमको भी भगा कर ही दम लगे क्या?
2: तुमको भी जाना है तो जाओ, लेकिन अपनी कनियन को भी साथ ले जाना। बड़का भाई की तरह तुम भी अपनी कनिया को मेरी छाती पर छोड़ के मत जाना। बेशरम कहीं का, कमाते कमाते मेरा दम फूल रहा है, बेटा को कोई परवाह ही नहीं। यह भी नहीं होता कि मट्टी लाकर सान दे, चाक पर लौदा रख दे, देखते रहता है। पर थोड़ा भी अफसोस और दर्द नहीं होता कि बूढ़ा बाप इस उम्र में भी दिन भर मेहनत करके तुम सबका पेट भरता है।
3: हमने कितनी बार कह दिया है कि हमसे कुम्हारगिरी नहीं होगा। आप हड़िया ढैलापन आते रहिए, पौनिया वाला काम हमसे नहीं होगा। आज तक क्या किए बोलिए, क्या किए? 10 बीघा जमीनों खरीदे क्या? इस पौनिया गिरी से तो कुछ नहीं कर पाए और मेरे पीछे हाथ धोके पड़ गए हैं। एक बार कह दिया ये मिट्टी विट्टी का काम हमसे नहीं होगा, चाहे जो भी कह लीजिए।
2: अरे जब भूख मरेगा तब पता चलेगा। अभी आटा दाल का भाव मालूम नहीं है ना, इसलिए बड़ी बड़ी बातें करता है। जा दिल्ली, झुग्गी झोपड़ी में जब रहेगा तब पता चलेगा। बड़का भाई को पता चलता होगा। आज 2 बरस हो गया, क्या पैसा घर भेजा है? यहाँ यहाँ दोनों बहू का खाना पीना के साथ साथ खाना पीना के साथ साथ दवा दारू भी करना पड़ता है। इस बूढ़ी हड्डी को चूस चूस कर जान मार देगा। नालायक कहीं का, अभी तुमको पेट में भूख नहीं, पीठ में है। अरे
4: अरे यही गांव की मट्टी और हवा काम आएगी। यहाँ खटिया पर बैठे बैठे सपना देखते रहता है।
3: हाँ तो सपना पूरा करके भी दिखाऊंगा। और ये मत समझना कि बड़का भैया की तरह अपनी कन्या को इस नरक में तुम दोनों की सेवा के लिए छोड़ दूंगा। काम मिलते ही आकर ले जाऊंगा उसको, फिर तुम दोनों एक छत्र राज करना।
4: अरे अरे हमें क्या दिखाएगा, रजुआ मोतिया जोगिया तो दिल्ली में ही कमाता था, आज खाट पर पड़ा बीमारी से मर रहा है। उल्टे बाप दादा की जमीन बिक गई इलाज में, और कहता है सपना पूरा करके दिखाएंगे, वो भी अरमान पूरा कर ले। तुमरा बड़का भैया 2 साल से सिर्फ सपना ही देख रहा है।
3: आप समझे? कुछ भी कहिए, समझे ना, आप कुछ भी कहिए, हम मानने वाले नहीं है।
4: अरे अरे अरे तुम पर भूत सवार हो गया है, पुश्तैनी काम छोड़कर मरने जा रहा है, तो जा जल्दी से जा, छोड़ मेरा पिंड।
3: तुम मरिए इसी गांव में।
4: हाँ मरेंगे,
3: चाक मरेंगे, चाक चलाते रहिए, सड़ते रहिए, कुड़िया पुछिया बढ़ाते रहिए।
4: बाल पोस कर बड़ा किया इसी दिन के लिए, आज आज मेरा ही जन्म हमें हमें उपदेश देता है, इस कुम्हारगिरी को तुच्छ समझता है।
5: अरे भोरे भोर बाप बेटा का कचकच फिर शुरू हो गया, जलखै भी होगा कि दोनों लड़ते ही रहोगे।
4: तुम्हारी माँ जलखै के लिए चिल्ला रही है, चल अंदर और मेरी बात पर शांत होकर सोच, तुम्हारे बाप हैं हम, तुम्हारे हित की ही बात करेंगे। चल चल अब जलखै कर ले, नहीं तो तुम्हारी माँ फिर चिल्लाएगी।
5: अरे क्या हुआ गुड़िया के बाबू, क्या हो गया तुमको, लगता है दम्मा फिर से उखड़ गया। अरे माधव संभाल अपने बाप को, देखता क्या है, संभाल संभाल, भोरे भोर कचकच करके क्या हाल कर दिया है बाप का, देख रे माधव देख।
3: अरे हाँ हाँ, अरे दम फूल गया तो हम ही को दोष, अजीब बखेड़ा है, समझ में नहीं आता। चलो बाबू चलो अंदर चल कर लेट जाओ, थोड़ी देर आराम हो जाएगी, फिर जलखै कर लेना। अरे चलो भी।
5: अरे बांस भर सूरज चढ़ गया और अभी तक दोनों महारानी फो फो करके सो रही है, जैसा बेटा वैसी बहू।
6: अरे ओ हरिया, घर में है या नहीं रे?
4: बिरजू रे आओ, कहो कैसे आना हुआ?
6: अरे हरिया जा रहे थे सब्जी लाने, तो सोचा रास्ते में अजीज दोस्त से मिलता चलूं।
4: हाँ क्यों नहीं भाई, हाँ
6: घर में अकेला हूँ, सारा काम खुद निपटाना रखता है, थक जाता हूँ, औलाद होता तो सहारा मिलता, लेकिन लगता है बे औलाद ही इस दुनिया से स्वर्ग सिधार जाऊंगा, स्वर्ग सिधार जाऊंगा।
4: अरे बिरजू मत रो, मत रो भाई, इस तरह मन को कमजोर मत कर, देख देख बिरजू भाई, अरे मेरे घर की भी तो वही कहानी है, 2 बेटा होते हुए भी नसीब में सुख नहीं है भाई, दिन रात कोल्हू के बैल की तरह खटता हूं तो चूल्हा जलता है, मैं ना रहूं तो पता नहीं घर का क्या हाल होगा, मेरा तो दोनों बेटा नालायक और काम छोर है रे बिरजू, एक को पैसा कमाने का लूर है, एक को पैसा।
6: अरे हरिया तेरे दोनों बेटे नालायक निकले, लेकिन सीता जैसी बेटी तो है ना, जो शादी के बाद भी तुम्हारे और भाभी जी का इतना ख्याल रखती है। तुम्हें तो कम से कम एक बेटी का बाप होने का सुख भगवान ने दिया है, मुझे तो वो भी नसीब नहीं।
2: हाँ बिरजू,
6: लोग बेटा बेटी में फर्क करते हैं, लेकिन देख तेरी बेटी समाज